best romantic Hindi songs. Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01 42 35 888 98 012 35 888

life-changing quotes. मानिस ठुलो दिलले हुन्छ, जातले होइन। यो भनाई हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको।

0: Dabei sunrahe hain sa KIPS FM 98.3 MHz, your companion.
1: KIPS Time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. KIPS 98.3 FM, your companion, your companion, your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
7: हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा. KIPS FM 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा. आइडी रहेको छ KIPS FM 98.3 MHz. अहिले भने चाहिँ हामी कर्णालीका छाइला सुन्छौँ, नेपथ्य ब्यान्डको सङ एज अ भेरी फर्स्ट सङ फर टुडे.

श्रोता मित्र विकली वर्ल्डले सुन्दै हुनुहुन्छ। विकली वर्ल्डमा पहिलो न्युजतर्फ लाग्न चाहन्छु। न्युज रहेको छ ईयू प्रतिबन्ध बारे चीनको चेतावनी। युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनिया कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धको तयारी गरिरहेको युरोपेली संघ ईयूलाई चीनले कडा चेतावनी दिएको छ। बेजिङले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लगाइए आवश्यक कदम चालेर राष्ट्रहित र अधिकारको रक्षा गर्ने जनाएको छ। सन् 2022 रुसले युक्रेनमाथि आक्रमण गरे यता ईयूले मस्को विरुद्ध विभिन्न चरणमा प्रतिबन्धहरू लागू गर्दै आएको छ। अहिले प्रस्ताव गरिएको नयाँ प्रतिबन्ध प्याकेजले रुसी सैन्य संरचनालाई सहयोग गरेको आरोप लागेका तेस्रो मुलुकका कम्पनीहरूको व्यापारिक गतिविधिलाई थप सीमित गर्ने लक्ष्य राखेको छ। ईयू अधिकारीहरूका अनुसार प्रस्तावित सूचीमा मुख्य भूमि चीन र हङकङका 14 कम्पनीलाई समावेश गरिएको छ। यी कम्पनीहरूलाई युरोपेली वस्तु तथा प्रविधि खरिदमा प्रतिबन्ध लगाउने तयारी गरिएको बताइएको छ। यस्ता प्रतिबन्ध लागू हुने ईयूका सबै 27 सदस्य राष्ट्रको सर्वसम्मत समर्थन आवश्यक पर्नेछ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार नियमित पत्रकार सम्मेलनमा चीनले अन्तर्राष्ट्रिय कानूनको आधार बिना लगाइने एकपक्षीय प्रतिबन्धको सधैँ विरोध गर्दै आएको बताए। उनले युरोपेली पक्ष समक्ष यस विषयमा पटक पटक गम्भीर चासो र आपत्ति प्रकट गरिएको पनि उल्लेख गरे। चीनले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्नो वैध अधिकार तथा हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक कदम चाल्नेछ, लिनले चेतावनी दिए। युक्रेन युद्धमा विशेष गरी ड्रोन प्रविधिको प्रयोग निर्णायक बन्दै गएको छ। विश्वव्यापी नागरिक ड्रोन बजारमा चिनिया कम्पनीहरूको बलियो उपस्थिति रहेकाले तिनका केही उत्पादन सैन्य प्रयोजनमा समेत प्रयोग हुन सक्ने आशंकाले पश्चिमी मुलुकहरू चिन्तित छन्। यद्यपि बेजिङले आफूले युद्धरत कुनै पनि पक्षलाई घातक सैन्य सहायता नपठाएको र युक्रेन युद्धमा तटस्थ भूमिका निर्वाह गरिरहेको दावी गर्दै आएको छ। ईयूले भने रुसको युद्ध क्षमता कमजोर पार्न थप दबाव आवश्यक रहेको बताएको छ। युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालसले मंगलबार सामाजिक सञ्जाल मार्फत नयाँ प्रतिबन्ध प्याकेजलाई पछिल्ला 2 वर्ष भन्दा बढी अवधिकै सबैभन्दा व्यापक सूचीकरण भएको बताएका थिए। उनका अनुसार नयाँ उपायहरू विशेष गरी

वित्तीय क्षेत्र, ऊर्जा उद्योग र ड्रोन उत्पादनसँग सम्बन्धित संरचनामाथि केन्द्रित छन्। एक एक इँटा हटाउँदै हामी रुसको युद्ध अर्थतन्त्रको जग कमजोर बनाइरहेका छौं, कालसले उल्लेख गरेका छन्। युक्रेन युद्ध पाँचौं वर्षमा प्रवेश गरिरहँदा रुसमाथिको दबाव बढाउने पश्चिमी प्रयास र त्यस विरूद्ध चीनको प्रतिरोधले बेजिङ ब्रसेल्स सम्बन्धमा थप तनाव उत्पन्न हुने संकेत देखिएको छ। हजुर, कार्यक्रम विकली वर्ल्ड्समा अब हामी अर्को गीततर्फ लाग्छौं र गीत रहेको छ आनन्द कार्कीको आवाजमा इटरीको बजारमा।

श्रोता मित्र, विकली वर्ल्डमा अब हामी अर्को न्युज तर्फ लागौ। न्युज रहेको छ, क्यानाडामा नक्कली लाइसेन्सको भरमा 17 वर्ष विमान उडाउने पूर्व पाइलट पक्राउ। पुरा न्युज विकली वर्ल्डमा, क्यानाडामा एकजना पूर्व विमान चालकलाई झण्डै 17 वर्षसम्म आवश्यक र उचित लाइसेन्स बिना नै सयौं व्यावसायिक उडानहरू भरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ओन्टारियोको पिल क्षेत्रीय प्रहरीले गत मंगलबार दिएको जानकारी अनुसार एयर क्यानाडाका पूर्व कप्तान 59 वर्षीय जोफ्री वाललाई 4 महिना लामो अनुसन्धान पछि ठगी र अन्य विभिन्न आरोपमा पक्राउ गरी कानूनी कारवाही अगाडि बढाइएको हो। प्रहरीका अनुसार वालले सन् 2009 देखि 2025 बीचमा नक्कली पाइलट लाइसेन्सको प्रयोग गरी 900 भन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू सफलतापूर्वक कमाण्ड गरेका थिए। सन् 2025 आफ्नो सेवाबाट अवकाश लिनु अघि वालले आफ्नो योग्यता र प्रमाण पत्रका विषयमा एयर क्यानाडा र नागरिक उड्डयन अधिकारी दुवैलाई चुक्याएको पर्याप्त प्रमाण फेला परेको प्रहरीको दावी छ। वालसँग व्यावसायिक पाइलट लाइसेन्स भने सुरक्षित थियो, तर ठूला व्यावसायिक विमानहरूको कप्तानी गर्नका लागि अनिवार्य मानिने सर्वोच्च स्तरको एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स भने उनीसँग थिएन। आवश्यक मुख्य अनुमति पत्र नै नक्कली बनाएर विमान उडाएको आरोपमा उनीमाथि अहिले ठगीको एउटा मुद्दा, जाली कागज पेश गरेको 2 मुद्दा, नक्कली ट्रेडमार्क प्रयोग गरेको 3 मुद्दा र सार्वजनिक उपद्रव मचाएको 1 मुद्दा दर्ता गरिएको छ। यस विषयमा वालका कानूनी प्रतिनिधिहरूसँग प्रतिक्रिया लिन खोज्दा उनीहरू सम्पर्कमा आउन सकेनन्। पिल क्षेत्रीय प्रहरी प्रमुख निशान दुरेपाले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेका छन्। उनले भनेका छन्, यो मामिला अत्यन्तै चिन्ताजनक छ र यसले जनविश्वास तथा सुरक्षाको मुटुमै प्रहार गरेको छ, किनकि अभियुक्तले 900 भन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू मार्फत लाखौं यात्रुहरूको जीवन

जोखिममा पारेको आरोप लागेको छ। अर्कोतर्फ एयर क्यानाडाले आफ्ना पूर्व चालकको यो कदमलाई अत्यन्तै गम्भीरताका साथ लिएको स्पष्ट पारेको छ। यद्यपि यसबाट यात्रुहरूको सुरक्षामा कुनै पनि किसिमको सम्झौता वा खतरा भने नभएको दावी एयरलाइन्सले गरेको छ। कम्पनीका अनुसार सबै पाइलटहरूले आफ्नो दक्षता परीक्षणका लागि हरेक 6 महिनामा अनिवार्य तालिम दिनुपर्छ र वर्षमा एकपटक प्रमाणित पाइलटसँगै उडान भरेर जाँच गराउनुपर्छ। यस प्रक्रियामा वालले आफ्नो तालिमको आवश्यकतालाई सफलतापूर्वक पूरा गरेको वा सबभन्दा राम्रो प्रदर्शन गरेको र ठूला विमानहरू सुरक्षित रूपमा सञ्चालन गर्न उच्च स्तरको क्षमता देखाएको एयर क्यानाडाले उल्लेख गरेको छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अर्को गीततर्फ लागौं। गीत रहेको छ सरर सरर बाई केआर सिंह लिम्बू।

0: हरेक शनिबार बेलुकी 10 बजे
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with

0: Presque sat av en palvari soda hasarbanda body hotspot för mig free internet kom Madeline hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
5: सौंदर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
6: Bali Pop Flashback
5: Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
7: Keep 98.3 FM Your companion
8: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
9: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्प्यानियनमा कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूज सुन्न सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ र म निजोल छु तपाईँको साथमा फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि हामी लाग्दछौँ अर्को न्युजतर्फ न्युज रहेको छ वेस्टह्यामका सहमालिक सुलिधानमाथि यौन शोषणको आरोप वेस्टह्याम युनाइटेडका सहमालिक तथा अरबपति व्यवसायी डेभिड सुलिभानमाथि दशकौंदेखि धेरै महिलालाई आफ्नो पद र शक्ति दुरुपयोग गर्दै यौन शोषण गरेको आरोप लागेको छ केही घटनामा उनीहरू किशोरी अवस्थामै रहेको दावी समेत गरिएको छ बीबीसी प्यानोरमा र टाइम्सको संयुक्त अनुसन्धानले सातजना महिलाको आरोप उजागर गरेको हो जसका घटनाहरू सन् 1980 दशकदेखि विभिन्न समयसम्म घटेका छन् यी सबै महिलाहरू त्यति बेला किशोरी वा पुग नपुग 20 वर्षको उमेरका थिए उनीहरू सुलिभानका डेली स्पोर्ट र सेन्ट स्पोर्ट पत्रिकामा काम खोज्दै आएका मोडलहरू थिए महिलाहरूले सुलिभानमाथि यौन शोषण गर्ने र नाजायज फाइदाको लागि दबाव दिने गरेको आरोप लगाएका छन् उनीहरूले व्यावसायिक भेटघाटका क्रममा यौन सम्बन्धका लागि दबाव दिएको करियरमा अवसर दिने भन्दै यौन सम्पर्क वा मुखमैथुनका लागि बाध्य पारिएको दावी गरेका छन् एक महिलाले आफूले नचाहँदा नचाहँदै पनि यौन सम्बन्धका लागि बाध्य पारेको बताएका छन् 77 वर्षीय सुलिभानले सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् उनले ती आरोपहरू दशकौं पुराना र पूर्ण रूपमा निराधार भएको दावी गर्दै अस्वीकार गरेका हुन् अनुसन्धान सार्वजनिक हुनु अघि नै उनले वेस्टह्यामको सहअध्यक्ष पदबाट राजीनामा दिएका छन् उनले आफ्नो निजी जीवन सम्बन्धी आरोपहरू विरूद्ध कानूनी रूपमा लड्ने बारे सोचिरहेका बताएका छन् अनुसन्धानले सुलिभानको सन् 1990 दशकमा 16 वा 17 वर्षकी किशोरीसँग यौन सम्बन्धका लागि पैसा तिरेको स्वीकार गरेको तथ्य पनि देखाएको छ त्यसबेला उनी 40 वर्षको हारारीमा थिए सन् 2003 पछि मात्र 16 वा 17 वर्षका व्यक्तिसँग यौन सम्बन्धका लागि पैसा तिर्न कानूनी रूपमा अपराध मानिएको हो सन् 1980 र 90 दशकमा सुलिभान ग्लामर मोडल

उद्योगमा शक्तिशाली व्यक्ति मानिन्थे। फ्लोरेन्स नामकी एक महिलाले सुलिभानले उनलाई आफ्नो घरमा भएको भेटमा यौन सम्बन्धका लागि दबाब दिएको बताएकी छिन्। उनका अनुसार सुलिभानले उनलाई आफ्नो पत्रिकामा नियमित काम दिने भन्दै यौन सम्बन्धको प्रस्ताव राखेका थिए। उनले डर र दबावका कारण आफूले नचाहँदा नचाहँदै पनि यौन सम्बन्ध भएको दावी गरेकी छन्। सुलिभानका कानूनी प्रतिनिधिहरूले भने उनको दावी अपत्यारिलो भएको बताएका छन्। अन्य दुई महिलाले पनि आफ्नो करियर बिगारिदिने डरका कारण यौन सम्बन्धका लागि बाध्य भएको बताएका छन्। एक महिलाले सुलिभानले आफूलाई कोठाबाट बाहिर जान नदिएको र ढोका बन्द गरेको दावी गरेकी छन्। धेरै महिलाहरूले डरका कारण आफ्नो पहिचान गोप्य राखेका छन्। बीबीसी र टाइम्सले केही प्रमाणहरू जस्तै डायरी, प्रहरी अभिलेख र परिवार तथा साथीहरूको बयान मार्फत विवरण पुष्टि गरेको जनाएको छ। कम्तीमा 8 जना महिलाले प्रहरीलाई सुलिभानको व्यवहारबारे जानकारी दिएको पनि अनुसन्धानमा उल्लेख छ, तर उनी विरुद्ध कुनै आपराधिक मुद्दा दायर गरिएको छैन। एक महिलाले 2023 एसएक्स प्रहरीमा उजुरी दिएकी थिइन्, तर प्रहरीले पर्याप्त प्रमाण नभएको भन्दै थप कारवाही नगर्ने निर्णय गरेको थियो। सुलिभान सन् 2008 पनि यौन हिंसा गरेको आरोपमा पक्राउ परेका थिए, तर उनीमाथि कुनै अभियोग लगाइएको थिएन। फुटबल नियामक निकायहरूले हाल यो विषयलाई नजिकबाट हेरिरहेका छन्। इङ्ल्यान्डको फुटबल संघले यसअघि नै उनको बारेमा सुरक्षा सम्बन्धी अनुसन्धान गरेको जनाएको छ। वेस्टहाम क्लबले आफूलाई बलियो सुरक्षा नीति पालना गर्ने बताउँदै व्यक्तिगत मुद्दामा टिप्पणी गर्न नसक्ने प्रतिक्रिया दिएको छ। सुलिभानले आफ्नो राजीनामा वक्तव्यमा आरोपहरू झुठा भएको दोहोऱ्याउँदै आफूलाई मीडियाले गलत रूपमा चित्रण गरेको बताएका छन्। उनले बीबीसी विरूद्ध कानूनी कदम चाल्ने चेतावनी समेत दिएका छन्। सुलिभान प्रकरणले फुटबल प्रशासन र क्लब स्वामित्वमा नैतिकता र पारदर्शिता बारे गम्भीर प्रश्न उठाएको छ। हजुर, विकली वर्ल्डमा अर्को गीतको पालो भइसकेको छ र गीत रहेको छ गोली सिसाको।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्डमा अर्को न्यूज भनिरहेको छ, खाडी संकट बीच ऊर्जा व्यापारमा भारत र भेनेजुएला बीच सम्बन्ध थप सुदृढ बनाउने प्रयास। अपरा न्यूज विकली वर्ल्ड न्यूजमा, मध्य पूर्व खाडीमा चर्किएको सैन्य संकटका कारण विश्वव्यापी तेल आपूर्ति प्रणाली अवरुद्ध भइरहेका बेला भारत र भेनेजुएलाले ऊर्जा क्षेत्रमा आफ्नो सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास थालेका छन्। भेनेजुएलाले भारतलाई यस क्षेत्रमा आफ्ना एक प्राथमिकता प्राप्त साझेदारका रूपमा हेरेको नयाँ दिल्लीले स्पष्ट पारेको छ। यसै सिलसिलामा भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज मन्त्रीहरूको ठूलो टोलीसहित भारत भ्रमणमा आएकी छिन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरिन्। वार्तापछि आयोजित मिडिया ब्रिफिङमा भारतीय परराष्ट्र मन्त्रालयका सचिव रुद्रेन्द्र टन्डनले दुई देश बीचको छलफल मुख्य गरी ऊर्जा क्षेत्रका अपस्ट्रिम खानी उत्खनन र डाउनस्ट्रिम प्रशोधन तथा वितरण परियोजनाहरूमा केन्द्रित रहेको जानकारी दिए। रोइटर्सका अनुसार उनले भारतको आर्थिक राजधानी मुम्बई पुगेर त्यहाँका शीर्ष ऊर्जा उद्योगका नेतृत्वकर्ताहरूसँग पनि भेटघाट गरेकी छन्। गत मे महिनामा भारत भेनेजुएलाको कच्चा तेल आयात गर्ने विश्वकै दोस्रो ठूलो मुलुक बनेको थियो। भारतले मे महिनामा प्रतिदिन 4,27,000 ब्यारल तेल खरिद गरेको छ, जुन परिमाण अमेरिका पछिको सबैभन्दा बढी हो। पछिल्ला महिनाहरूमा भारतको प्रमुख व्यवसायिक घराना रिलायन्स इन्डस्ट्रिज भेनेजुएलाको कच्चा तेल खरिद गर्ने विश्वकै शीर्ष तीन ठूला कम्पनी मध्ये एकका रूपमा उभिएको छ। कप्लरको तथ्याङ्कले पनि मे महिनामा भेनेजुएला भारतको चौथो ठूलो तेल आपूर्तिकर्ता देश बन्ने दिशामा रहेको देखाएको छ। विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता र उपभोक्ता मुलुक भारतले इरानसँगको अमेरिकी इजरायली युद्धका कारण सिर्जित आपूर्ति अवरोधको सामना गरिरहेका बेला भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिको यो भ्रमण भएको हो। उक्त युद्धका कारण रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मोज जल डमरू मध्ये व्यावहारिक रूपमा पूर्णत बन्द भएको छ, जहाँबाट दक्षिण एसियाली राष्ट्र भारतको कुल कच्चा तेल आयातको 40% भन्दा बढी हिस्सा ओसार पसार हुने गर्दथ्यो। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौ र गीत भने रहेको छ, यो मन तिम्रो हो फ्रम द मुभी चट्टान।

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev phoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 44
5: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
7: Babu, pani ko bil tiri de lo.
8: La. तिरिदे
9: बाबु बत्तीको बिल तिर्दे आज
8: ल ल तिरिदे
7: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
8: ल त्यो पनि तिर्दे
7: तर सबै कुरा यति छिटै कसरी तिरिस
8: किनकि मसँग हाम्रो पात्र छ
9: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
8: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-012-35-888
14: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: तपाई सुन्दै हुनुहुन्छ
4: के
3: ई
4: बी
3: एस किप्स 98.3 एफएम योर कम्पानियन साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
5: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पनीमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन कार्यक्रम विकली वर्ल्ड सुन सक्नुहुन्छ हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे मङ्गलबार दिउँसोको 3 बजे कार्यक्रममा तपाईँले कतप्त घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ न्युज भने रहेको छ मेटा र मुकेश अम्बानीको रिलायन्स बीच एआई डाटा सेन्टर सम्झौता अब पुरा न्युज विकली वर्ल्ड न्युजमा विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता एआई पूर्वाधार विस्तार गर्ने प्रतिस्पर्धा तीव्र भइरहेका बेला फेसबुकको मातृ कम्पनी मेटाले भारतमा पहिलो एआई सक्षम डेटा सेन्टर निर्माणका लागि रिलायन्स इन्डस्ट्रीसँग साझेदारी गरेको छ यो परियोजना भारतको गुजरात राज्य स्थित जामनगर जिल्लामा निर्माण गरिनेछ दुवै कम्पनीले बुधबार संयुक्त रूपमा घोषणा गर्दै उक्त डाटा सेन्टरले जेनेरेटिभ एआई सेवाहरूलाई समर्थन गर्न आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउने बताएका छन् विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको ठूलो अर्थतन्त्र मध्ये एक भारतमा डिजिटल सेवा र एआई माग बढ्दै गएपछि यस्तो लगानी गरिएको हो रिलायन्स इन्डस्ट्रिजले आगामी 2 वर्षभित्र 168 मेगावाट क्षमताको डेटा सेन्टर विकास गर्नेछ भने मेटाले उक्त पूर्वाधारबाट आवश्यक क्षमता भाडामा लिएर प्रयोग गर्नेछ परियोजनाको वित्तीय विवरण भने सार्वजनिक गरिएको छैन मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुगरबर्गले रिलायन्ससँगको साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई सक्षम डेटा सेन्टर निर्माणका रूपमा उल्लेख गर्दै यसलाई रणनीतिक रूपमा महत्वपूर्ण कदम भएको बताउनुभयो उहाँका अनुसार जामनगरमा बन्ने यो विश्वस्तरीय सुविधा मेटाको एआई पूर्वाधारलाई विश्वव्यापी रूपमा विस्तार गर्न सहयोगी हुनेछ र भारतको डिजिटल अर्थतन्त्रप्रतिको दीर्घकालीन लगानीलाई अझ सुदृढ बनाउनेछ रिलायन्सका अध्यक्ष मुकेश अम्बानीले यो परियोजनालाई भारतमा विश्वस्तरीय प्रविधि कम्पनीका लागि पहिलो बिल्ड टु सुट डाटा सेन्टर भएको बताए उनले यसलाई भारतको डिजिटल पूर्वाधार विकासमा ऐतिहासिक कदमका रूपमा व्याख्या गरे भारतमा 1 अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेकाले क्लाउड कम्प्युटिङ एआई सेवा र डाटा भण्डारणको माग तीव्र रूपमा बढिरहेको छ यही कारण विश्वका ठूला प्रविधि कम्पनीहरू र स्थानीय समूहहरूले देशभर ठूला डेटा सेन्टर परियोजनामा लगानी बढाइरहेका छन् यसअघि गुगल र अमेजनले पनि भारतमा आफ्नो क्लाउड पूर्वाधार विस्तार गरिसकेका छन् भने अडानी समूह र रिलायन्स जस्ता भारतीय कम्पनीहरूले समेत विशाल डेटा सेन्टर योजनाहरू सार्वजनिक गरेका छन् हालै अस्ट्रेलियाली डेटा सेन्टर कम्पनी एयरट्रङ्कले सन् 2030 भारतमा 5 गिगावाट क्षमताको पूर्वाधार विकास गर्न 30 अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो रिलायन्स इन्डस्ट्रिज भारतको सबैभन्दा ठूलो निजी समूह हो यसको जामनगर रिफाइनरीजलाई विश्वकै सबैभन्दा ठूलो मध्ये एक मानिन्छ सोही जामनगर क्षेत्रमा रहेको वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्रलाई पनि विश्वका ठूला संरक्षण परियोजना मध्ये एकका रूपमा उल्लेख गरिन्छ यस नयाँ एआई डेटा सेन्टरले भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधार र कृत्रिम बौद्धिकता प्रतिस्पर्धामा थप अग्रस्थानमा उभ्याउने अपेक्षा गरिएको छ हजुर विकली वर्ल्ड न्युजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भनेर रहेको छ रातो गुलाब बाई गङ्गा सोनाम

ओके कार्यक्रम विकली वॉलेज सुन्दै हुनुहुन्छ। विकली वॉलेजमा नेक्स्ट न्यूज तर्फ लागौ। न्यूज रहेको छ, चक्कु प्रहारको भिडियो भाइरल भएपछि आयरल्यान्डमा हिंसात्मक प्रदर्शन, गाडी र घरहरूमा आगजनी। उत्तरी आयरल्यान्डमा अध्यागमन विरोधी प्रदर्शनले उग्र रूप लिएपछि व्यापक हिंसा भड्किएको छ। एकजना व्यक्तिमाथि भएको विभत्स चक्कु प्रहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उग्र दक्षिणपन्थी कार्यकर्ताहरूले आह्वान गरेको आन्दोलन अन्तत हिंसामा परिणत भएको हो। इलोन मस्क र टमी रोबिन्सन लगायत सामाजिक सञ्जालका पपुलर व्यक्तिहरूले मानिसहरूलाई सड़कमा उत्रिन उक्साएपछि गत मंगलबार राति बेलफास्ट र आसपासका क्षेत्रमा मुकुण्ड लगाएका प्रदर्शनकारीहरूको समूहले सवारी साधन र घरहरूमा आगजनी गर्नुका साथै सड़क अवरुद्ध गरेका हुन्। प्रदर्शनकारीहरूले पूर्वी बेलफास्टको न्यू टाउन्डर्स रोडमा एउटा ग्लाइडर बस नियन्त्रणमा लिएर दलाइदिएका छन् भने सङ्किल रोड र न्यूटाउन एबीमा कैयौं कारहरूमा आगो लगाएका छन्। आगजनीका कारण ती क्षेत्रहरू धुवाको मुस्लोले ढाकिएका थिए भने साइरनको आवाजसँगै आकाशमा प्रहरीको हेलिकप्टरले गस्ती गरिरहेको दृश्य देखिएको थियो। गत सोमबार राति उत्तरी बेलफास्टमा एक व्यक्तिमाथि भएको सांघातिक आक्रमणको सम्बन्धमा प्रहरीले सुडानका 31 वर्ष शरणार्थीमाथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरे लगतै यो अशान्ति शुरू भएको थियो। पक्राउ परेका संदिग्धलाई बुधबार बेलफास्टको मेजिस्ट्रेट अदालतमा उपस्थित गराइएको थियो। प्रहरी सहायक प्रमुख कन्स्टेबल रायन हेडर्सनले नागरिकहरूलाई शान्त रहन अपील गरेका थिए। उत्तरी आइल्यान्डका विभिन्न स्थानहरूमा छिटपुट रूपमा अशान्ति फैलिएको र सवारी साधनहरू जलाएको पुष्टि गर्दै उनले सबैलाई संयम अपनाउन, जिम्मेवारीपूर्वक प्रस्तुत हुन र आफ्नो वा अरूको ज्यान जोखिममा पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेका थिए। हेडर्सनले स्थानीय समुदायका प्रभावशाली व्यक्तिहरूलाई शान्तिपूर्ण प्रदर्शनका लागि प्रोत्साहित गर्न र हिंसा वा विसङ्गतिलाई निरुत्साहित गर्न भूमिका खेल्न समेत अनुरोध गरेका थिए। चक्कु प्रहारको घटना सोमबार राति 10:30 बजेतिर उत्तरी बेलफास्टको एउटा फ्ल्याट बाहिर भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक व्यक्तिले भुइँमा लडिरहेका अर्का व्यक्तिमाथि चढेर उनको टाउको र घाँटीमा लगातार प्रहार गरिरहेको देखिन्छ। प्रहरीले घटनास्थलबाट एउटा भान्सामा प्रयोग हुने चक्कु बरामद गरेको छ। आक्रमणबाट पीड़ित 40 वर्षका ती व्यक्तिको आँखा, अनुहार र धाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ मखमली फ्रम द ब्यान्ड द हुलाकी।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 98.3 MHz, त्यहाँ हामीलाई फलो गर्नुहोला इन्स्टाग्राम अनि फेसबुकमा, टिकटकमा पनि तपाईँले फलो गर्न सक्नुहुन्छ। र नेक्स्ट विक पनि आउने बाचाको साथमा आजको लागि म निजल बिदा हुन चाहन्छु। नमस्कार, ठिकै बाबा, सुन्दै गर्नुहोला किप्स एफएम 98.3 MHz।

Life-Changing Quotes。सिकाएको बारेमा सुन्दर कुरा यो हो कि कसैले यसलाई तपाईँबाट चोर्न सक्दैन। यो भनाई हो बीबी किङको।

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
2: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
1: किन एएसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-9012-35-444।
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग।
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
4: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
0: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer?

0: Papai, Danito, Kids 98.3 FM.
1: On Kids 98.3 FM.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Nepali Super Hits.

0: Life-Changing Quotes. यदि तपाईं आफ्नो विचार परिवर्तन गर्न सक्नुहुन्छ भने तपाईं आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। यो भनाइ हो विलियम जेम्सको।
1: This is History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
11: सुबिसु, छिटो पनि सुरक्षित पनि।
12: थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-32-8888।
14: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko. Generation ko.
15: In aankhon ki masti ne mastane hazaar.
0: KIPS 98.3 FM ma gazal sansar.
16: Mujhse milne shama jala kar aaj mahal mein aaj
0: gazal sansar.
16: Hum ka khazana
9: हरेक शनिबार बेलुकी 10 बजे
13: KIPS FM 98.3 presents Pop Hour।
16: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
13: Every Friday 12 p.m.
17: आप

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा

0: सुन्दैनुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बिहानको 9 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: किप्स यू एंटरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
5: Chemical X.
6: On KIPS 98.3.
7: Bob at 98.3.
5: Chemical X.

0: I'm TFA.
1: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: KIPS 98.3 FM मा गजल संसार
3: मुझसे मिलने शमा जलाकर आज महल में आज
2: गजल संसार
3: गुम का खजाना तेरा भी है मेरा भी
4: हर एक शनिवार दिल की 10 बजे
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलिसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 9851170939
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
9: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टर

0: Kathmandu. Phone number 5302678. 5302678. Location ko lagi Google garnu hos. Battery Shop New Kathmandu Electric Electronics.
1: केही नौलो
2: रोचक
1: अनि अझ मलाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01 591 35 96 98 012 34 444

0: तब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर।
2: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
4: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड
5: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
6: किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन, योर कम्पानियन।
7: On Kids 98.3, Pop at 98.3.
8: Chemical X.
7: Enjoy.

0: life-changing quotes. जीवन भनेको साइकल चलाउनु जस्तै हो। आफ्नो सन्तुलन कायम राख्नको लागि तपाईँ अघि बढिरहनु पर्छ। यो भनाई हो अल्बर्ट आइन्स्टाइनको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Tune into Weekly 10.
2: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा कार्यक्रम
4: भञ्जन चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz।
5: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: 하셔야 내부세 좋습니다.
1: 수태야 사리 천이세 사드 버지에다가 스테이션 KIPS FM 98.3 MHz.

0: are in tune to KIPPS FM 98.3 MHz, your companion.
1: Namaskar!
2: Namaskar!
1: Kahiye, kya sunenge aap?
3: Enjoy 60s, 70s and 80s Bollywood numbers. Bollywood Golden Hits. Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709 98511709
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
13: KIPPS FM 98.3 MHz, your companion.
14: The radio of new generation.
15: What's the secret to success?
16: Simple. Say yes to radio advertising.

0: 567-3114.
1: कार्यक्रम कलयुग टाइम
2: Hollywood Times, every day, 11 to 12.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भयो बोलादै
2: रेडियो एडभर्टाइजिङ अफोर्डेबल इफेक्टिभ एन्ड कल्चरली क्लोज
1: से यस टु रेडियो एडभर्टाइजिङ वेयर एभ्री वर्ड मेक्स एन इम्प्याक्ट कीप्स एफएम 98.3 मेगाहर्ट्ज कन्ट्याक्ट 567-3114 567-3114
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भयो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
6: म्युजिक मज्जा, म्युजिक मज्जा
5: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
7: This is Kips 98.3 FM.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara dev soera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising, affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
3: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
15: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
15: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
4: Introducing Wi-Fi 6 with Subisu सुरक्षा.
5: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
4: साथै Subisu सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
6: Subisu, छिटो पनि, सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888-98-12-35-888.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
12: द विकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स विथ एक्सक्लुसिव सेगमेन्ट्स, क्लासिक चोइस, इन्फो हाउस, फ्रेश हिट्स एन्ड मेनी मोर. Do tune in to Weekly 10. Weekly 10.
13: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
12: on Kips 98.3 FM.
14: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes,

0: Only on KIBS FM 98.3 MHz. Never miss out being trendy.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9 बजे र बेलुका 5:00 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नु होस् ब्याट्री शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नु होस् वीकली रोल न्यूज़ मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नु होस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
11: केही नौलो
12: रोचक
11: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
12: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
13: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
14: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
13: Yoho KIPS FM 98.3 MHz.
15: KIPS 98.3 FM को Bollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू.

life-changing quotes. मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो। यो भनाई हो महाकवि लक्ष्मी प्रसाद देवकोटाको।

0: Connect to my Whirlink and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
6: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
7: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
6: on Keeps 98.3 FM.
8: Kehi Naulo
6: Rochak
8: Ani Achamma Lagne Tathyaharu.
9: Keeps 98.3 FM ma karyakram Radio ma Rochak. Radio ma Rochak.
10: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा।
11: पुरै 1 घन्टा 3 मुभीज का सुपर हिट गीतहरू
12: 3 in 1
13: एभ्री स्याटरडे 9 एएम एन्ड थर्सडे 6 पिएम।

नमस्ते श्रोता मित्र, यहाँलाई म युक्ता स्वागत गर्दैछु कार्यक्रम किप्स अनप्लग्डमा। मित्र, किप्स अनप्लग्ड यस्तो साङ्गीतिक कार्यक्रम हो जसमा यहाँले सुन्न सक्नुहुन्छ विभिन्न आर्टिस्ट वा ब्यान्डहरूको चोइसमा उहाँहरूकै आवाजमा रमाइलो रमाइलो अनप्लग्ड सङ्ग्स। हजुर, तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड। तपाईँले हामीलाई अहिले संसारभर कहीँबाट पनि सुन्दै हुनुहुन्छ, हामीलाई एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रमा पनि यहाँले हामीलाई सर्च गरेर सुन्न सक्नुहुन्छ लाइभ। हजुर, हाम्रो सङ्गीत प्रेमी साथीहरू, मलाई साथ दिनुहोला अबको एक घन्टासम्म र म तपाईँको लागि राख्नेछु रमाइलो रमाइलो अनप्लग्ड सङ्ग्स बाई डिफरेन्ट आर्टिस्ट अर ब्यान्ड। अल राइट, सो अब यस कार्यक्रमको सुरुवातमा आज हामी पहिलो अनप्लग्ड सङ्ग्सहरू सुन्नेछौँ गायिका सन्ध्या जोशीको आवाजमा। अल राइट, उहाँको आवाजमा उहाँकै चोइसको डिफरेन्ट अनप्लग्ड सङ्ग्सहरू इन्जोय गर्नुहोला श्रोता मित्र। म युक्त चाहिँ फेरि पनि कार्यक्रममा आउने नै छु।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302677

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
6: 3 in 1
7: every Saturday 9 a.m. and Thursday 6 p.m.
8: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
9: कलियुग टाइम्स एवरी डे 11 to 12 p.m.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
4: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
5: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511
8: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
13: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
14: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: KIPS 98.3 FM, your companion.
5: KIPS FM 98.3 MHz presents

Welcome back to the program Keeps Unplugged. After that second break, Mahu RJ Yuktar, ra station ho Keeps FM 98.3 megahertz. Hajur ya station ma tapai aile sundai hununcha karyakram Keeps Unplugged. Jasma chai tapai sundai hununcha bibhinna gayak, gayika wa band ka unplugged songs haru wahale choose garnu bhayeko. All right, aba bhane hami karyakram ko antim charan tira aipugeko chhau. अब भने हामी सुन्नेछौँ फेरि पनि अनप्लक्ड सङ्ग्स गायक विनोद लामाको आवाजमा. हजुर, उहाँले हामीलाई उहाँको चोइसको विभिन्न अनप्लक्ड सङ्ग्सहरू गाएर सुनाउनुहुनेछ. अब भने सुनौ अनप्लक्ड सङ्ग्स बाई विनोद लामा.

छैन सानी तिमी जस्तो यो संसारमा केवल रोजी मैले तिमीलाई हजारौँ माझमा अब छाइदेऊ मेरो तन मनमा उजु किरणसरी तिमी मेरो नयनमा हर पल सोचिरहन्छु म तिम्रो बारेमा हुन्छु पागल जब दुख्छ तिमी।

0: साइट मित्र हामीले भर्खरै सुन्यौ गायक विनोद लामाको आवाजमा अनप्लग्ड सॉन्ग्स। सो मित्र हामी अब कार्यक्रमको अन्त्यतिर आइसकेको छौ। सो आजको यो कार्यक्रम किप्स अनप्लग्डमा विभिन्न गायक गायिकाले उहाँको चोइसको उहाँकै आवाजमा अनप्लग्ड सॉन्ग्सहरू प्रस्तुत गर्नुभयो। सो आशा छ आजको कार्यक्रम यहाँलाई राम्रो लाग्यो होला। कार्यक्रम कस्तो लाग्यो तपाईँले हामीलाई हाम्रो फेसबुक पेजमा लेखेर पठाउन सक्नुहुन्छ। फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/kipsfm। अलराइट, जाँदा जाँदै म यहाँलाई भन्न चाहन्छु कि यदि तपाईँ पनि कुनै ब्यान्डको मेम्बर हुनुहुन्छ वा तपाईँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ र यसरी नै हामी माझ अनप्लग्ड सङ्ग्सहरू राख्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हजुर, किप्स एफएमलाई सम्पर्क गर्नको लागि तपाईँले हाम्रो फेसबुक पेजद्वारा गर्न सक्नुहुन्छ। फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/kipsfm। साथै श्रोता मित्र, हाम्रो फेसबुक पेजलाई लाइक चाहिँ गर्न नबिर्सिनुहोला र इन्स्टाग्राम पेजलाई पनि फलो गर्न नबिर्सिनुहोला। अलराइट, सब यति भन्दै म पनि कार्यक्रम किप्स अनप्लग्डबाट यहाँसँग विदा माग्न चाहन्छु। नमस्कार।
1: Life-changing quotes. मर्नु फेरि जन्मनु हो, यो भनाई हो शहीद शुक्रराज शास्त्रीको।
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz।
0: क्लासिक हिंदी पॉप टाइम।
3: चलने लगी है हवाएं, सागर भी लहराए।
0: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: यो हो केप्स 98.3 एफएम तपाईसँगको सहयात्रा।
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इँटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-35-96-98-92-35-44।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: बाबु, पानीको बिल तिरिदे ल।
9: ल तिरिदे।
10: बाबु, बत्तीको बिल तिरिदे आज।
9: ल ल तिरिदे।
8: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
9: ल त्यो पनि तिरिदे।
8: तर सबै कुरा यति छिटै कसरी तिरिस?
9: किनकि मसँग हाम्रो पात्र छ।
10: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
9: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: किप्स 98.3 एफएम मा गजल संसार
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार
2: गम का खजाना तेरा भी है मेरा भी
3: हर एक शनिवार बिल्की 10 बजे
4: एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत
5: थ्री इन वन
6: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
7: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईं सँग
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
8: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511709 98511709
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: यु क्यान डान्स
13: You can sing. All you gotta do is
14: just tune in.
4: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्समा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
5: केही नौलो
6: रोचक
5: अनि अचम्म लाग्ने तथ्यहरू
7: किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
6: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा
8: Kips 98.3 FM, your companion.
6: Kips 98.3 FM ma purva mechi dekhi paschim mahakali samaka lok bhaka bhanje

0: life-changing quotes. मौकाले तपाईको ढोका अवश्य ढकढक्याउने छ, तर पहिले ढोका त बनाउनुहोस्।
1: किप्स 98.3 एफएम मा गजल संसार।
2: मुझसे मिलने शमा जलाकर आज महल में
1: गजल संसार।
2: गम का खजाना तेरा भी है मेरा भी।
0: हर एक शनिवार बिल्की 10 बजे
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Amilai Sunnuhos, www.keepsfm.com marfat. Just tune in, Radio Naya Generation Co.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888।
12: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
13: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू।
14: 3 in 1
15: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 2 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: किप्स यू एन्टरटेन्ड Kips 98.3 FM, your companion, your companion, your companion.
0: Mix Max at 98.3.

Life-Changing Quotes. सफल बन्नु छ भने मौकाको पर्खाइमा नबस्नुहोस्, मौकाको सृजना गर्नुहोस्। यो भनाई हो मोहम्मद

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
1: intezaar. इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तै रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-3544
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
5: के भयो बोला दाइ के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
11: Every Monday 5 p.m. and Friday 8 p.m.
12: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.

Life-Changing Quotes. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रु हुन्छ। यो भनाई हो अब्राहम लिंकन को।

0: नेपाल भाषा या न्याय पुसेचौं मेत
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
3: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
7: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888 98-012-35-888
13: You can dance.
14: You can sing. All you gotta do is
15: just tune in.
14: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
16: What's the secret to success?
17: Simple. Say yes to radio advertising.
16: Your brand, our voice. One message, thousands of listeners.
17: Radio advertising. Affordable, effective, and culturally close.
16: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
18: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
20: जस्ट मूव योर फीट एन्जॉय द डांस बीट
21: Friday 8 a.m. and Saturday 6 p.m.
22: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
0: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
1: बलिउड गोल्डन हिट्स

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर।
4: मुझे कैसे पता न चला।
3: Every Friday, 12 p.m.

0: life-changing quotes. पैसा दुई धारे तरवार हो, जसले भए पनि नभए पनि मानिसलाई चोट दिइरहन्छ। यो भनाई हो कवि शिरोमणि लेखनाथ पौड्यालको।
1: फुलको डाले डालेमा तिम्रो रूपको लाले।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू।
3: मेरो
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps 98.3 FM ma yo ho. Music Mazza, Music Mazza.
6: हेलो नमस्ते श्रोता मित्र स्वागत छ कार्यक्रम म्युजिक मजाको अर्को एउटा नयाँ एपिसोडमा तपाईँलाई साथ दिँदैछु यस कार्यक्रमको प्रस्तोता म युक्ता तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट किप्स यू कुल किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड संसारभर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि हामीलाई सुन्न सक्नुहुन्छ कार्यक्रम म्युजिक मजामा हामी सुन्ने गर्दछौँ रमाइलो रमाइलो नेपाली गीतहरू र यस कार्यक्रममा हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ कार्यक्रममा म तपाईँको लागि अगाडि राख्ने नै छु अल राइट अब चाहिँ यहाँको लागि म यस कार्यक्रमको पहिलो गीत राख्न चाहन्छु पहिलो गीत रहेको छ वारी बर पारी पिपलु यस गीतको सिङ्गर हुनुहुन्छ करण परियार र गङ्गा सोनम कम्पोजर हुनुहुन्छ कालीप्रसाद बास्कोटा अरेन्ज मिक्स मास्टर गर्नुभएको छ रिकेश गुरु

ओके श्रोता मित्र, हामीले सुन्यौं गीत वारी बर पारी पिपलु बाई करण परियार। यस गीतको सिङ्गर्सहरू हुनुहुन्थ्यो करण परियार र गंगा सोनम। ओके, अब यस कार्यक्रममा अर्को गीत हामी सुन्नेछौँ। गीत रहेको छ लैजा रे। यस गीतको सिङ्गर हुनुहुन्छ हेमन्त राणा। लिरिक्स र कम्पोजिसन रहेको छ कालीप्रसाद बास्कोटाको। यस गीतमा तपाईँले देख्न सक्नुहुन्छ एक्टर्स झरना बज्राचार्य र हेमन्त राणालाई।

0: वेल श्रोता मित्र हामीले सुन्यौं गीत लैजा रे बाय द सिंगर हेमन्त राणा. अब यस कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट युट्युब धमाकाको.
1: युट्युब धमाका धमाका
0: हजुर, युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ नयाँ गीत जसले धेरै धेरै युट्युबमा भ्युज बटुल्न सफल भएको छ. यस सेगमेन्टमा पढ्न सफल भएको छ गीत चमेली बाय एकदेव लिम्बू. हजुर, यस गीतमा आवाज कम्पोजिसन र लिरिक्स रहेको छ एकदेव लिम्बूको. एडिसनल कम्पोजिसन एन्ड लिरिक्स दिनुभएको छ प्रकाश चन्द्र श्रेष्ठ र सलिन मगरले. प्रड्युसर हुनुहुन्छ शाश्वत श्रेष्ठ. मिक्सिङ र मास्टरिङ इन्जिनियर हुनुहुन्छ शाश्वत श्रेष्ठ नै. अलराइट श्रोता मित्र, यो गीत सुन्नेछौ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक. ब्रेक पछि म युक्ता फेरि आउनेछु कार्यक्रम म्युजिक मजामा. स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला.

0: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग।
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
3: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्यूड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
2: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
4: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
2: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
6: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
5: किन एएसी लाइट ब्रिक नै?
6: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तो रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01591-3596, 98012-35444।
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: फुलको डाले डालेमा तिम्रो रूपको लाले,
10: नेपाली चलचित्रका सदाबहार गीतहरू,
11: मेरो निन्द्रा तिर्खा रात रजिनाको किन छोरे।
10: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: किप्स 98.3 FM मा यो हो म्यूजिक मजा म्यूजिक मजा.
1: अलराइट, ब्रेक पछि स्वागत छ तपाईँलाई कार्यक्रम म्युजिक मजामा. तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz. सो म्युजिक मजामा हामी सुन्दैछौँ विभिन्न रमाइला रमाइला नेपाली गीतहरू. र अब चाहिँ श्रोता मित्र, कार्यक्रम म्युजिक मजामा आज मैले लिएर आएकी छु सेगमेन्ट इन्फो बज. इन्फो बजमा हाम्रो आरजे जेसिका आउनुहुनेछ र उहाँले एक आर्टिस्टको इन्फर्मेसन लिएर आउनु भएको छ. को हुनुहुन्छ र के इन्फर्मेसन ल्याउनु भएको छ उहाँकै आवाजमा सुन्नुहोला सेगमेन्ट इन्फो बजमा.
2: हेलो हेलो, नमस्कार. तपाईँलाई फेरि पनि स्वागत छ एउटा छोटो मिठो ब्रेक पछि स्टेशन किप्स एफएम 98.3 MHz द रेडियो अफ न्यू जेनेरेसन. तपाईँले अब हामीलाई सुन्न सक्नुहुन्छ संसारभर. हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ. अब पालो भएको छ हाम्रो सेगमेन्ट इन्फो बजको.
0: Info Buzz, Info Buzz.
2: इन्फो बजमा हामी पुराना लेजेन्डरी म्युजिक आर्टिस्टको बारेमा कुराकानी गर्ने गर्दछौँ. आज हामी कुरा गर्न गइरहेको म्युजिक आर्टिस्टको सायद तपाईँले नाम तुरुन्तै सम्झिनुहुन्न होला, तर उहाँको आवाज त्यो भने पक्कै कतै न कतै सुन्नुभएको छ. माइक्रोबसको यात्रामा होस् वा घरमा बाबाआमाले गुनगुनाउँदा वा कुनै बिहेको पार्टीमा लाइभ म्युजिकमा नै किन नहोस्, कहिलेकाहीँ केही आवाजहरू यस्ता हुन्छन् जुन हाम्रो मेमोरीको पार्ट बनिसकेका हुन्छन्. आज इन्फो बजमा हामी कुरा गर्दैछौँ त्यस्तै एउटा आवाजको, प्रेमदोज प्रधानको. नेपाली म्युजिकको एउटा यस्तो नाम जसका गीतहरू पुराना भए तर फिलिङ्स भने कहिल्यै पुराना भएनन्. इन्ट्रेस्टिङ कुरा के हो भने प्रेमदोजका गीतहरू सुन्दा नोस्टाल्जिया अनुभव हुन्छ, इभन इफ त्यो समय हामीले बाँचेको पनि हुँदैनौ. घुम्तीमा नआऊ है नमान लाज यसरी, पर लैजाऊ फुलहरू अनि गोरेटो त्यो गाउँको जस्ता गीतहरू केवल गीत मात्र बनेनन्, नेपाली सङ्गीतको सम्झना बने. यी गीतहरू सुन्दा कतै न कतै पुरानो समय, पुराना मान्छेहरू अनि आफ्नै केही यादहरू सम्झिए जस्तो फिल हुन्छ. सायद उहाँको आवाजमा एउटा सफ्टनेस थियो, एकदम पर्सनल फिल हुने किसिमको. गीत सुन्दा उहाँले गाइरहेको भन्दा पनि कसैसँग बसेर बोलेर कुराकानी गरिरहेको जस्तो लाग्छ. यही कारणले प्रेमदोज प्रधानका गीतहरू समय बित्दै जाँदा पनि मनदेखि टाढा भने हुन सकेनन्. प्रेमदोज प्रधानको म्युजिकल जर्नी पनि उत्तिकै इन्ट्रेस्टिङ छ. उहाँ जम्मा 14 वर्षको हुँदा रेडियो नेपालमा भोइस टेस्ट दिनुभएको थियो. त्यो समय नेपाली म्युजिक अहिले जस्तो मोडर्न थिएन, तर प्रेमदोजले आफ्नै शैलीमा बिस्तारै नयाँ साउन्ड ल्याउनु भयो, क्लासिकल म्युजिक सिक्नुभयो र पछि नेपाली सङ्गीतमा गिटार प्रयोग गर्ने पहिलो गायक मध्ये एक बन्नुभयो. आज हामीलाई गिटार भन्ने कुरा सामान्य लाग्छ, तर त्यो बेला त्यो निकै नयाँ कुरा थियो. त्यो चेन्जले नेपाली मोडर्न म्युजिकलाई नै अर्कै दिशा दियो. उहाँले 700+ गीतहरू रेकर्ड गर्नुभएको छ र केवल नेपालमा मात्र होइन भारतका लेजेन्डरी सिङ्गरहरूसँग पनि काम गरिसक्नु भएको छ. उहाँका गीतहरू आज पनि रिलेटेबल लाग्छन्. टेक्नोलोजी चेन्ज भयो, क्यासेटबाट स्पोटिफाई आयो, एल्बमबाट प्लेलिस्ट आयो, तर इमोसन्स त्यो भने चेन्ज भएनन्. कसैलाई सम्झिने फिलिङ, कसैको बाटो कुरिरहने फिलिङ, टाढा भएर पनि नजिक महसुस गर्ने फिलिङ, प्रेमदोजका गीतहरूमा यही सिम्प्लिसिटी थियो र सायद यही कारणले उहाँका गीतहरू जेनेरेसन टु जेनेरेसन पास भइरहेका छन्. आज हामी उहाँकै सम्झनामा गीत देउरालीमा बतास चल्यो बजाउन गइरहेका छौँ. यो गीतका सिङ्गर हुनुहुन्छ प्रेमदोज प्रधान, लिरिसिस्ट हुनुहुन्छ रमेश तिताल, भने म्युजिक दिनुभएको छ नाति काजीले. अब सुन्छौँ देउरालीमा बतास चल्यो प्रेमदोज प्रधानको आवाज.

ओके श्रोता मित्र, हामीले इम्प्रो बजमा गायक प्रेम ध्वज प्रधानको बारेमा केही जानकारी सुन्यौं। ओके अब कार्यक्रम म्युजिक मजामा म युक्त फेरि अर्को एउटा गीत नै राख्न चाहन्छु। गीत रहेको छ जुनी। यस गीतको राइटर, प्रड्युसर र पर्फर्मर हुनुहुन्छ सज्जन राज वैद्य। मिक्सिङ र मास्टरिङ गर्नुभएको छ दिवस गुरुङले। यो गीतपछि श्रोता मित्र एउटा सानो ब्रेकको पालो आउनेछ र ब्रेकपछि म पुनः आउनेछु र तपाईँको लागि अरू पनि मिठा मिठा गीतहरू लिएर आउनेछु। सुन्दै रहनुहोला किप्स एफएमलाई।

0: Internetko matalin hoz.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
3: भञ्जाङ चौतारी
2: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
4: तपाईं सुन्दै हुनुहुन्छ
5: के
4: ई
5: बी
4: एस
6: Kips 98.3 FM, your companion.
7: Kips 98.3 FM, ma yoho. Music Mazza, music Mazza.
8: Okay, break pachi puna swagat sa karyakram Music Mazza ma. तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ म हुँ आरजे युक्ता कार्यक्रमलाई फेरि पनि अगाडि म बढाउन चाहन्छु अब हामी सुन्नेछौँ गीत गाजले सुनचरी यस गीतमा भोकल र म्युजिक रहेको छ सुजन चापा गाईको लिरिक्स हर्क सरले दिनुभएको छ म्युजिक प्रडक्सन मिक्सिङ मास्टरिङ रहेको छ कोविड वज्रको ब्याक भोकल्स दिनुभएको छ कृति नेपाली

अर्थात् श्रोता मित्र हामीले भर्खरै सुन्यो गीत गाजली सुनचरी सुजन थापा गाईको आवाजमा. ओके, कार्यक्रम म्युजिक मजामा अब हामी फेरि अर्को गीत सुन्नेछौ. गीत रहेको छ अधुरो सपना बाई सलोन एन्ड द युबल. यस गीतको गायक हुनुहुन्छ सलोन बाल तामाङ. नेक्स्ट थिङ मास्टरिङ प्रोडक्सन रहेको छ शाश्वत श्रेष्ठको.

वेल श्रोता मित्र हामीले सुन्यौं गीत अधुरो सपना सलोन एन्ड द युपलको. अब फेरि पनि म अर्को गीततिर नै लाग्न चाहन्छु. गीत रहेको छ पुष्पन प्रधानको आवाजमा तिमीले हाँसेको हेर्नु छ. यस गीतमा अरेन्जिङ मिक्सिङ मास्टरिङ रहेको छ जोनी योञ्जन तामाङको.

श्रोता मित्र भर्खरै हामीले सुन्यौँ गीत तिमीले हाँसेको हेर्नु छ भाइ पुष्पन प्रधान. ओके, अब कार्यक्रम म्युजिक मजाको हामी अन्त्य अन्त्यतिर पनि आइसकेको छौँ. अब हामी यस कार्यक्रमको अन्तिम गीत सुन्नेछौँ. गीत रहेको छ तिम्रो मिठो बोली. यस गीतमा आवाज दिनुभएको छ ब्रिजेश श्रेष्ठले, कम्पोजिसन निमा राईको रहेको छ, लिरिक्स निमा राई र उजनले दिनुभएको छ भने मास्टरिङ रहेको छ निश्चल भण्डारीको. अलराइट, यो गीत सँगसँगै अब म युक्ता पनि तपाईँसँग विदा माग्न चाहन्छु. कार्यक्रम कस्तो लाग्यो त तपाईँले हामीलाई सजेसन्स दिन सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा. हामीलाई फलो गर्नुहोस् फेसबुक, इन्स्टा र टिकटकमा पनि. हाम्रो आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज. अलराइट, अब यति भन्दै म युक्ता पनि तपाईँसँग विदा माग्न चाहन्छु. नमस्कार.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन किप्स
1: टाइम चेक अहिले साँझको 6 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Excuse me.
6: Non-stop Bollywood mega hits.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
6: नेपाली सुपर हिट्स।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9:00 बजे र बेलुका 5:00 देखि 7:00 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
12: Babu, pani ko bill tiri de lo.
13: La, tiri de.
14: Babu, batti ko bill tiri de aaja.
13: La, la, tiri de.
12: Dada, internet ko pani last dino hai aaja.
13: La. त्यो पनि तिर्दे
12: तर सबै कुरा यति छिटै कसरी तिरिस
13: किनकि मसँग हाम्रो पात्र छ
14: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
13: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: Stay connected with your favorite station Kips FM 98.3 MHz
18: Join our community on Facebook for the latest updates and all the music you love
17: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today
0: Bali Bob Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
19: केही नौलो
20: रोचक
19: अनि अचम्म लाग्ने तथ्यहरू Kips 98.3 FM मा कार्यक्रम रेडियो मा रोचक
20: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा.
21: History of Rock.
22: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
23: This is Keeps 98.3 FM, your companion.
24: Excuse me.
25: Non-stop Bollywood mega hits.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps most wanted
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
6: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
7: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-012-35-888
14: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
11: म्युजिक मज्जा
14: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा

0: पुरै एक घन्टा तीनवटा मुभिज का सुपरहिट गीतहरू
1: थ्री इन वन
2: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
3: द वर्ल्ड फुल अफ ट्रेमेन्जियस नम्बर्स अफ ट्रेन्ड एन्ड युर बिजी स्केड्युल Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 AM and Thursday, 9 PM. Only on KIPS FM 98.3 MHz. Never miss out being

0: this week's number 9.
1: Song:
2: Girl Like Me.
1: Artist:
2: Pink Pantheress.

0: segment, Classic Choice.
1: 1, 2, 3.
2: Song.
3: Hey, yeah.
2: Artist.
3: Okay.

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Kips FM, 98.3 MHz. Your companion. Just tune in.
1: In aankho ki masti mastane hazaar.
2: Kips 98.3 FM ma gazal sansar.
3: Mujhse milne shama jala kar aaj mahal mein.
2: गजल संसार
3: गुम का खजाना तेरा भी है मेरा भी।
4: हर एक शनिवार दिल की 10 बजे
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511709
4: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: History of Rock.
13: Here I am. Rock you like a hurricane.
14: Monday 3 p.m. Only on Kips FM 98.3 MHz, your companion.
15: Kips 98.3 FM, your companion.
16: On Kips FM 98.3, this is Weekly 10. Segment Fresh Songs.
17: Yeah, yeah, yeah.
8: Song
5: Infinity 1, 2, 3.
8: Artist
5: December 10th.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Sataku 10 utkrishth geetharuko countdown show.
7: Keeps most wanted.
8: हेलो हाई नमस्कार तपाईँलाई स्वागत हुन चाहन्छु मेरो नाम हो निजल किप्स एफएम 98.3 यो कम्पनीको कार्यक्रम किप्स मोस्ट वान्टेडमा किप्स मोस्ट वान्टेडमा 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू काउन्टडाउन तपाईँले सुन सक्नुहुन्छ तिनवटा एक्साइटिङ सेगमेन्ट्सका गीतहरू पनि सुन सक्नुहुन्छ फ्ल्यास ब्याक न्यू पिन्स एन्ड माई चोइस सेगमेन्टका गीतहरू कार्यक्रममा तपाईँले एक घन्टा सुन्न सक्नुहुन्छ नम्बर 10 नम्बर 1 यात्रा सुरु भइसकेको छ र कार्यक्रम किप्स मोस्ट वान्टेडलाई चाहिँ वर्ल्ड वाइड सुन्नको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि चाहिँ हामी नम्बर 10 लाग्दैछौँ नम्बर 10 यो विक रहेको छ टुक्राए र मेरो माया बाई मेलिना राई लिरिक्स रहेको छ सुजन कोइरालाको भने म्युजिक दिएका छन् ऋषि निरौलाले म्युजिक अरेन्ज गरेका छन् विशाल निरौलाले अनि मिक्स मास्टर गरेका छन् कुमार राणाले सुन्छौ नम्बर 10 टुक्राए र मेरो माया
9: किप्स मोस्ट वान्टेड नम्बर 10

0: अब नम्बर एट तर्फ लागौ. नम्बर एटमा यो विक रहेको छ सलल कर्णाली बाई प्रमोद खरेल एन्ड सपोर्टिङ भोकल रहेको छ सृष्टि बुढाको. लिरिक्स एन्ड म्युजिक रहेको छ सुरज थापाको. भने म्युजिक अरेन्जमेन्ट भने गरेका छन् प्रमोद एन्ड परम्पराले एन्ड सुरज थापाले. सुन्छ नम्बर एटमा सलल कर्णाली.
1: Kids must want it number 8.

0: ओके इट्स टाइम फर नम्बर 7 मा चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल रहेको छ. लिरिक्स एन्ड म्युजिक सौगात श्रेष्ठ अनुरागीको रहेको छ अनि अरेन्ज गरेका छन् विष्णु तामाङले, मिक्स मास्टर गरेका छन् कुमार सानुपुनले. सुन्छ नम्बर 7 मा चिसो चिसो झरी.
1: इफ मस्ट वान्टेड नम्बर 7.

0: ओके हाम्रो पहिलो सेगमेन्टतर्फ लागौँ श्रोता मित्र. हाम्रो पहिलो सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक. फ्ल्यासब्याकमा पुराना चर्चित गीतहरू प्ले गर्ने गर्दछौँ र आज फ्ल्यासब्याकमा ल्याएको छ गीत मन मनै बाई कर्णदास.
1: फ्ल्यासब्याक.

0: enjoy 60s, 70s and 80s Bollywood numbers. Bollywood Golden Hits. Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
1: History of Rock.
2: Monday, 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा.
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा.
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
0: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
7: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
6: किन एएसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
6: वाह, मैले खोजेको जस्तै रहेछ.
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596-98-12-35-444.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
13: सुबिसु, छिटो पनि सुरक्षित पनि.
14: थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888, 98-12-35-888.
15: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
16: Babu, पानीको बिल तिरिदे ल.
17: ल तिरिदे.
18: बाबु, बत्तीको बिल तिरिदे आज.
17: ल ल तिरिदे.
16: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
17: ल त्यो पनि तिरिदे.
16: तर सबै कुरा यति छिटै कसरी तिरिस?
17: किनकि मसँग हाम्रो पात्र छ.
18: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
17: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
19: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
20: राजा मतिवा मती नएवा ने पुछे चंगुटु खेले
21: नेपाल भाषा या न्याही पुसे चौमेता
22: सुथेया 6:30 to 7 तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
23: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
24: म्युजिक मजा म्युजिक मजा
23: प्रत्येक मंगलबार बेलुकी 8 to 9 र प्रत्येक बिहीबार बिहान 7 to 8 मात्र किप्स 98.3 एफएम मा

पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 योर कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स एन्टरटेन काउन्टडाउन हामी गरिरहेका छौँ काउन्टडाउन जारी रहेको छ नम्बर 10 नम्बर 7 गीत तपाईँले सुनिसक्नु भएको छ नम्बर 6 तर्फ लागौ नम्बर 6 यो विक रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान रहेको छ लिरिक्स म्युजिक एन्ड ऱ्याप गाएका छन् जगत तिरुवाले भने अरेन्ज एन्ड मिक्स मास्टर गरेका छन् जीवन बदुले सुन्छौ नम्बर 6 सिटी बजाउँदै

0: अब नम्बर फोरको पालो छ. नम्बर फोरमा यो विक रहेको छ इटरीको बजारमा बाई आनन्द कार्की एन्ड गङ्गा कडेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको, कम्पोजिसन रहेको छ लक्ष्मण सिस्को, अनि म्युजिक दिएका छन् अर्जुन पटवालले, मिक्स मास्टर गरेका छन् पुखराज शङ्करले. सुन्छ नम्बर फोरमा इटरीको बजारमा.
1: Kids Most Wanted number 4.

हजुर, हाम्रो दोस्रो सेगमेन्टको पालो भइसकेको छ र सेकेन्ड सेगमेन्टको नाम रहेको छ न्यू पिन्च। न्यू पिन्चमा लेटेस्ट रिलिजेसहरू हामी त्यही गर्ने गर्दछौँ र आज ल्याएको छु गीत न्यू पिन्चमा माया छ मनमा छ बाई एसडी योगी एन्ड रेश्मा पुन। लिरिक्स रहेको छ राम अविरल विष्टको, म्युजिक डिरेक्टर रहेको छन् एसडी योगी, म्युजिक प्रड्युसर रहेको छन् रिकेश गुरुङ एन्ड मिक्स मास्टर गरेका छन् एसडी योगीले। सुन्छौँ न्यू पिन्चमा माया छ मनमा छ।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस्. आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
6: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.
7: Keeps FM 98.3 megahertz, your companion.
8: साताको 10 उत्कृष्ट गीतहरूको काउन्टडाउन सो
9: बेस्ट मोस्ट वान्टेड

0: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन र काउन्टडाउन जारी रहेको छ काउन्टडाउनमा हामीले नम्बर 10 नम्बर 4 सङ्ग त सुनिसकेका छौँ अब हामी लाग्दैछौँ नम्बर 3 तर्फ नम्बर 3 पिआरी गाउँदैछन् बियोन्ड ब्रिजेस एन्ड अबु द रियल म्यान लिरिक्स एन्ड कम्पोजिसन बियोन्डको रहेको छ मिक्स मास्टर गरेका छन् ब्रिजेस श्रेष्ठले सुन्छ नम्बर 3 पिआरी
1: किप्स मोस्ट वान्टेड नम्बर 3

0: हजुर, अब माई चोइस सेगमेन्टतर्फ लागौँ। माई चोइस हाम्रो तेस्रो सेगमेन्ट रहेको छ र आज माई चोइसमा ल्याएको छु गीत एक देव लिम्बुको आवाजमा गुमसुम।
1: माई चोइस

0: किप्स एफएम 90.3 मेगाहर्ज हामीलाई यही नामबाट तपाईँले इन्स्टाग्राम र त्यस्तै टिकटकमा पनि भेट्न सक्नुहुन्छ. यति भन्दै आजको लागि म निजल पनि बिदा भए. नमस्कार, टेक केयर, बाय. सुन्दै गर्नु होला किप्स एफएम 90.3 योर कम्पानियन.
1: किप्स मोस्ट वान्टेड नम्बर 1.

Life-Changing Quotes. मृत्युले जीवन समाप्त गर्छ, सम्बन्ध होइन। यो भनाई हो मिच एल्बम को।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: यु क्यान डान्स
4: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English kids? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English kids and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out Never being miss trendy. Out being trendy.
15: Keep 98.3 FM.
1: KIPS FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: Life-Changing Quotes. जो व्यक्ति कहिल्यै हार मान्दैन उसलाई कसैले पनि हराउन सक्दैन.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
2: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला. किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड.
3: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे.
4: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
11: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. Just tune in, radio naya generation ko.

0: तिम्रो याद आउँछ, तिम्रो याद आउँछ, तिम्रो याद आउँछ।
1: KIPS 98.3 FM, your companion.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
2: Nepali Pop Flashback.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।